0: כאילו. לא מפלות, לא מזוכריות, לא כלום. אבל הרב, כפות הגר בקריית אתא. מה אני...
1: परंपराओं को तोड़ने का प्रयास क्यों? समग्र समाज को आह्वान देने से क्या लाभ होगा? जानता हूं मैं, सारे समाज की इच्छा मनुष्य की महत्वाकांक्षाओं को कुचलती है कभी।
2: Алло, или съебывался?
3: Юра, зачем ты это сделал?
4: ไม่ได้ไปท้อไปนะครับต่อไป

0: देखाउँदाखेरि
1: नेपाली भन्दा पनि इङ्ग्लिस इङ्ग्लिस चाहिँ भइदिए राम्रो नेपाली